0: ہاں صاف پانی سے دھوئیں, پھر صابن سے, جو ساری ساودھانیاں تھیں پہلے اسی طریقے کے ہیں. اپروکت ساودھانیوں کو دن پرتی دن اپنا کر آپ چھڑکاؤ یا چھڑکاؤ مشینوں سے ادھک لابھ اٹھا سکتے ہیں. اور دوائیوں کا چھڑکاؤ, اگر آپ کو کوئی پرابلم ہے تو آپ اپنے لوکل کرشی پرسار ادھیکاری یا وشیشجھ کے صلاح کے انوسار بھی کر سکتے ہیں.
1: جی تو کسان بھائی, ڈاکٹر صاحب نے بتایا 90.8 ایف ایم گرین, جو کہ آپ کو کرشک منچ کاریکرم میں ہمیشہ کرشکوں کے ہیتوں کی بات ہم کرتے ہیں. تو آج جو ہم نے بتایا وہ ہے فصل یتر, جو فصل سرکشا یتر ہے, یعنی کہ جو اسپریئر ہے یا پھر جو ڈسٹر ہے, اسے آپ کیسے پریوگ کریں, کیسے رکھ رکھاؤ کریں, کیونکہ فصل اتپادکتا بڑھانے کی بات پر تو آپ ہمیشہ پیچھے لگے رہتے ہیں, لیکن فصلوں کو نشٹ ہونے سے بچانے کے اوپر آپ کا دھیان کم جاتا ہے. ایسے میں اوور آل یعنی کہ کل ملا کر آپ کی اتپادکتا پربھاوت ہوتی ہے. تو ایسے میں اگر آپ صحیح فصل سرکشا یتر کا چناؤ کریں, رکھ رکھاؤ کریں, صحیح سے اس کا اپیوگ کریں, تو نشچت ہی آپ کے فصل بھی اچھے ہوں گے اور آپ بھی سرکشت رہیں گے. تو ڈاکٹر صاحب, آپ ہمارے کسان بھائیوں کو اتنی مہتوپورن جانکاری دی, اس کے لیے بہت بہت دھنیہ واد.
0: دھنیہ واد
1: جی. کسان بھائیوں, آج کے لیے بس اتنا ہی. نمسکار.
2: کھانسی ایک, کھانسی دو, کھانسی تین, بچ گئی بھیا دیش کی بیل. ٹی بی کے کارن کو جانو, کھانسی ہو تو منہ ڈھک کر کھانسو. ٹی بی روگ ہوا میں پھیلے, رکھو اپنا اوروں کا دھیان. گھر میں دھوپ روشنی ہوا ملے تو کیٹانو سب مر جائیں گے, روگ مکت ہم ہو جائیں گے. کھانسی بلگم میں ہے بھرے کیٹانو, رکھ کاغذ میں اسے جلا دو یا ڈال راکھ میں اسے دبا دو, رہے نہ ٹی بی نام مٹا دو. ٹی بی مکت بھارت بنائے,
3: خود بھی بچے دیش بھی بچائیں.
4: ٹی بی ہارے گا دیش جیتے گا.
5: Attention, attention, attention, all the ladies and gentlemen. This is to remind you all about the importance of immunization. If your kids are 5 or less who have missed a vaccine, hear this appeal. Getting them vaccinated immediately is the key. For their safety and health, it is a wise request. Protecting them from illness to be their best. And remember, vaccination is safe and it saves your children from deadly diseases. So, see you at the vaccination center soon.
6: To get more information about vaccination, visit your nearest health facility center.
7: Yo, what's up? Baby, let's go!
8: बिहार कृषि विश्वविद्यालय सबौर से आप सुन रहे हैं 90.8 ग्रीन एफएम.
9: क्या आप अपना ब्लड प्रेशर नियमित जांचते हैं? हाई ब्लड प्रेशर एक साइलेंट किलर माना जाता है. सही खानपान, कम नमक और रोज व्यायाम रख सकता है आपको स्वस्थ. तनाव कम करें, अच्छी नींद लें और नियमित बीपी जांच कराएं. स्वस्थ दिल, स्वस्थ जीवन, सेहत सही, लाभ कई. क्या आप हर समय थकान महसूस करते हैं? छोटे छोटे काम करने पर भी आपकी सांस फूलती है, चक्कर आता है, स्किन पीली पड़ रही है या बार बार सिर दर्द होता है? ये शरीर में कम हीमोग्लोबिन यानी एनीमिया के संकेत हो सकते हैं. कम हीमोग्लोबिन का मतलब है कि शरीर को पर्याप्त ऑक्सीजन नहीं मिल पा रही है, जिसे काम करने की डेली एनर्जी, सेहत और यहाँ तक कि प्रेगनेंसी के रिजल्ट्स भी प्रभावित हो सकते हैं. समझ रहे हैं ना? लेकिन अच्छी बात ये है कि एनीमिया से बचाव और इलाज दोनों संभव है. बस आप इसके सिम्टम्स को नजरअंदाज ना करें, संतुलित पौष्टिक आहार खाएं, नियमित जांच कराएं और सही उपचार लें.